0: सुखदेव थापर। वे उन युवाओं में शामिल थे जिन्होंने बहुत कम उम्र में अपना जीवन देश की आजादी के नाम कर दिया। भगत सिंह और राजगुरु के साथ उनकी दोस्ती सिर्फ साथियों तक ही सीमित नहीं थी, बल्कि देश के लिए एक साझा सपने की थी। वे बेहद तेज बुद्धि, निडर सोच और मजबूत इरादों वाले व्यक्ति थे। अंग्रेजी हुकूमत उनके नाम से घबराने लगी थी, क्योंकि वे सिर्फ हथियारों से नहीं बल्कि अपने विचारों से भी लोगों को जागरूक कर रहे थे। आज भी सुखदेव का नाम सुनते ही युवाओं के भीतर देशभक्ति, साहस और त्याग की भावना जाग उठती है।
1: आप सुन रहे थे प्रोग्राम आज सवेरे, और अब खबरें नशर की जाएंगी।
2: ये आकाशवाणी है, अब आप नीतिका त्यागी से खबरें सुनिए। वजीर आजम नरेंद्र मोदी आज यूएई, नेदरलैंड्स, स्वीडन, नॉर्वे और इटली के 6 रोजा दौरे पर रवाना होंगे। वजीर आजम ने कहा है कि भारत की जेरे सदारत ब्रिक्स एक ज्यादा शमूलियत वाले आलमी निजाम की तश्कील के लिए मिलकर काम करेगा। तेल मार्केटिंग कंपनियों ने पेट्रोल और डीजल की कीमतों में 3 रुपये फी लीटर का इजाफा किया है। हुकूमत ने एडवांस ऑथोराइजेशन स्कीम के तहत 100 किलोग्राम तक सोने की दरामदात को ड्यूटी फ्री कर दिया है। इन्फोर्समेंट डायरेक्टरेट ने रुपए पैसे की जबरन वसूली का एक ग्रुप चलाने के लिए कोलकाता पुलिस के डीसीपी शांतनु सिन्हा बिस्वास को गिरफ्तार किया है। और मकाओ में सेंडा आलमी कप में वुशु में खवातीन के 52 किलोग्राम के जुमरे में अपर्णा दहिया ने सोने का तमगा जीता है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी आज मुत्तहिदा अरब अमारात, नेदरलैंड्स, स्वीडन, नॉर्वे और इटली के 6 रोजा दौरे पर रवाना होंगे। 5 मुल्कों के अपने दौरे के पहले मरहले के तहत जनाब मोदी आज यूएई पहुंचेंगे, जहां वो सदर शेख मोहम्मद बिन जायद अल नहयान से मुलाकात करेंगे। दोनों रहनुमा बाहमी दिलचस्पी के इलाकाई और बैन अल-अक़वामी मामलात समेत खासतौर से तवानाई में इश्तराक पर दो तरफा बातचीत करेंगे। वो मजबूत सियासी, सकाफती, इकतसादी और अवाम से अवाम के राबतों पर मबनी बाहमी जामे कलीदी शराकतदारी की पेशरफ्त के सिलसिले में तौर तरीकों पर भी तबादला ख्याल करेंगे। दौरे से पहले मीडिया को तफसील बताते हुए वजारत खारजा में मगरबी उमूर के एडिशनल सेक्रेटरी असीम महाजन ने कहा कि तवानाई ताल्लुकात के अहम सतून में से है। उन्होंने कहा कि यूएई गुज़श्ता बरस खाम तेल के मामले में भारत का 4था सबसे बड़ा जरिया था, जिससे भारत की तकरीबन 11% जरूरत पूरी हुई। उन्होंने मजीद कहा कि भारतीय कंपनियों ने अबूजहबी कौमी तेल गैस कंपनी के साथ तवील मुद्दती एलएनजी कॉन्ट्रैक्ट हासिल किए हैं, जो मजमूई तौर पर 4.5 मिलियन मैट्रिक टन सालाना के हैं। उनके मुताबिक भारत यूएई से एलएनजी खरीदने वाला सबसे बड़ा मुल्क है। मुत्तहिदा अरब अमारात भारत को तकरीबन 40% एलएनजी भी दरामद करता है, और ये पेट्रोलियम अशिया के लिए एक अहम मकाम रहा है। दोनों ममालिक कलीदी पेट्रोलियम जखायर, काबिले तजदीद तवानाई के प्रोजेक्टों और बिजली के इमकान ग्रिड इंटरकनेक्शन के सिलसिले में भी इश्तराक कर रहे हैं। वजीर आजम नरेंद्र मोदी ने कहा है कि इस साल भारत की सरबराही में ब्रिक्स कसीर जहती को मजबूत करने, पायदार तरक्की को फरोग देने, इकतसादी इस्तेकाम को परवान चढ़ाने और मजीद जामे हिकमत अमली बनाने के लिए मिलकर काम करेगा। ब्रिक्स ममालिक के वुजराए खारजा और वफूद के सरबराहान के साथ बातचीत करते हुए, जिन्होंने नई दिल्ली में जनाब मोदी से मुलाकात की, वजीर आजम ने कहा कि ब्रिक्स उभरती हुई मईशतों के दरमियान तआवुन को फरोग देने और आलमी खत्ते जनूब की मंगों को आवाज देने के लिए एक प्लेटफॉर्म के तौर पर उभरा है। ये मीटिंग ब्रिक्स वज़राए खारिजा की मीटिंग के दौरान हुई, जो कि नई दिल्ली में जारी है। इससे पहले ब्रिक्स वज़राए खारिजा की मीटिंग में अपने इफ्तिताही खिताब में वजीर खारिजा डॉ एस जयशंकर ने कहा था कि अमन व सलामती आलमी इस्तेकाम के लिए मरकजी हैसियत का हामिल है। उन्होंने कहा कि मौजूदा तनाज़ात भी बातचीत और सिफारतकारी की अहमियत को ही उजागर करते हैं। आलमी सतह पर तवानाई की बढ़ती कीमतों के दरमियान तेल कंपनियों ने पेट्रोल और डीजल की कीमतों में 3-3 रुपए फी लीटर का इजाफा किया है। नई दिल्ली में पेट्रोल की कीमत 94.77 रुपए से बढ़कर 97.77 रुपए फी लीटर, जबकि डीजल की कीमत 87.67 रुपए से बढ़कर 90.67 रुपए फी लीटर हो गई है। इसी तरह मुंबई में फी लीटर पेट्रोल की कीमत बढ़कर 106.68 रुपए फी लीटर, जबकि डीजल की 93.14 रुपए फी लीटर हो गई है। حکومت نے ایڈوانس آتھورائزیشن اسکیم کے تحت سونے کی درآمدات پر 100 کلوگرام کی حد مقرر کی ہے، جو زیورات کے برآمد کنندگان کو صفر ڈیوٹی پر خام یا ان پٹ مٹیریل درآمد کرنے کی اجازت دیتی ہے۔ ایک عوامی نوٹس میں ڈائریکٹریٹ جنرل آف فارن ٹریڈ ڈی جی ایف ٹی نے کہا ہے کہ سونے کی درآمد کے لیے پیش کی اجازت نامہ جاری کیا جائے گا، جس کے تحت زیادہ سے زیادہ 100 کلوگرام پر چھوٹ مل سکے گی۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ یورپی یونین کے بازاروں میں ایکواکلچر سے متعلق مصنوعات کی مسلسل برآمد کے لیے نظر ثانی شدہ مسودے کی فہرست میں بھارت کو شامل کیا گیا ہے۔ صنعت و تجارت کی وزارت نے کہا ہے کہ اس سے پہلے کے قوانین میں ضوابط میں بھارت کو ان 3 ممالک میں شامل نہیں کیا گیا تھا جو ستمبر 2026 سے جانوروں سے بنائی جانے والی مصنوعات جنہیں انسان استعمال کرتے ہیں یورپی یونین کو برآمد کرنے کے مجاز تھے۔ انفورسمنٹ ڈائریکٹریٹ نے جبرن پیسے وصول کرنے کا ایک گروپ چلانے کے لیے کولکاتہ پولیس کے ڈپٹی کمشنر شانتنو سنہا بسواس کو گرفتار کر لیا ہے۔ ای ڈی کل سے کولکاتہ میں سی جی او کمپلیکس میں شانتنو سے اس وقت سے پوچھ تاچھ کر رہی ہے جب وہ ایجنسی کے اہلکاروں کے سامنے پیش ہوئے تھے۔ انہیں 10.5 گھنٹے کی پوچھ تاچھ کے بعد حراست میں لے لیا گیا اور آج انہیں عدالت کے سامنے پیش کیا جائے گا۔ ای ڈی نے کالی گھاٹ پولیس اسٹیشن کے سابق آفیسر انچارج شانتنو بسواس کو سونا پپو عرف بسوجیت پودار کی جانب سے چلائے جا رہے مبینہ مجرمانہ سرگرمیوں سے وابستہ گروپ میں کالے دھن کو جائز بنانے کی تحقیقات کے سلسلے میں کئی بار پوچھ تاچھ کے لیے بلایا تھا، تاہم انہوں نے بار بار ای ڈی کے سمن کو نظر انداز کیا۔ تعلیم کے مرکزی وزیر دھرمیندر پردھان کی رہائش گاہ پر کل شام ایک اعلی سطحی میٹنگ منعقد ہوئی، جس کا مقصد آئندہ نیٹ امتحان کی تیاریوں کا جائزہ لینا تھا۔ میٹنگ میں امتحان کے بلا رکاوٹ اور مؤثر انعقاد سے متعلق مختلف پہلوؤں پر وسیع تبادلہ خیال کیا گیا۔ پردھان منتری گرامین آواس یوجنا کے مستفیدین اور مہا آواس ابھیان کی ریاستی سطح کی ایوارڈ تقسیم کی تقریب آج مہاراشٹر کے ستارہ میں ہوگی۔ دیہی ترقی اور زراعت کے وزیر شیوراج سنگھ چوہان، مہاراشٹر کے وزیر اعلیٰ دیویندر فڑنویس، نائب وزیر اعلیٰ ایک ناتھ شندے اور سمترا پوار اس تقریب میں شرکت کریں گے۔ پردھان منتری گرامین آواس یوجنا کے تحت اس تقریب کے دوران مستفیدین کے لیے تعمیر کیے گئے 5 لاکھ مکانات انہیں سونپے جائیں گے۔ اب تک ملک بھر میں اس اسکیم کے تحت 3 کروڑ مکانات تعمیر کیے جا چکے ہیں۔ کیرلم میں سبری مالا مندر ماہانہ ایڈوم پوجا کے لیے کل شام کو کھول دیا گیا۔ صبح 5 بجے سے یہاں درشن کیا جا سکے گا۔ درشن 19 تاریخ کو 10 بجے رات میں بند کر دیا جائے گا۔ یہاں آنے والے عقیدت مند درشن کے لیے آن لائن بکنگ کرا سکتے ہیں۔ کیرلم میں پیر کے روز نئی یو ڈی ایف حکومت حلف لے گی۔ اس دوران نئی حکومت میں شامل ہونے والے ارکان پر بھی تبادلہ خیال جاری ہے۔ پیر کے روز وی ڈی ستیشن کیرلم کے وزیر اعلیٰ کی حیثیت سے حلف لیں گے۔ یو ڈی ایف کے ذرائع نے خبر دی ہے کہ وزیر اعلیٰ کے ساتھ پوری کابینہ حلف لے گی۔ بھارتی ووشو کھلاڑی اپرنا دہیا نے کل مکاؤ میں 11ویں سینڈا عالمی کپ میں خواتین کے 52 کلوگرام کے زمرے میں سونے کا تمغہ حاصل کیا۔ اپرنا نے فائنل میں موجودہ عالمی چیمپئن ویتنام کی کھلاڑی کو سیدھے سیٹوں میں شکست دی۔ 12 مئی کو شروع ہوئے اس مقابلے میں بھارت کا سونے کا یہ پہلا تمغہ ہے۔ آئی پی ایل کرکٹ میں کل رات دھرم شالہ میں ہماچل پردیش کرکٹ ایسوسی ایشن اسٹیڈیم میں کھیلے گئے مقابلے میں ممبئی انڈینز نے پنجاب کنگز کو 6 وکٹ سے ہرا دیا۔ جیت کے لیے 201 رن کا پیچھا کرتے ہوئے ممبئی انڈینز نے یہ ہدف 6 وکٹ اور 1 گیند باقی رہتے ہوئے حاصل کر لیا۔ آج لکھنؤ میں لکھنؤ سپر جائنٹس کی ٹیم کا مقابلہ چنئی سپر کنگز سے ہوگا۔ یہ میچ شام 7:30 بجے سے شروع ہوگا۔ اور اب آخر میں خاص خبریں ایک بار پھر۔ وزیر اعظم نریندر مودی آج یو اے ای، نیدرلینڈز، سویڈن، ناروے اور اٹلی کے 6 روزہ دورے پر روانہ ہوں گے۔ وزیر اعظم نے کہا ہے کہ بھارت کی زیر صدارت برکس ایک زیادہ شمولیت والے عالمی نظام کی تشکیل کے لیے مل کر کام کرے گا۔ تیل مارکیٹنگ کمپنیوں نے پیٹرول اور ڈیزل کی قیمتوں میں 3 روپے فی لیٹر کا اضافہ کیا ہے۔ حکومت نے ایڈوانس آتھورائزیشن اسکیم کے تحت 100 کلوگرام تک سونے کی درآمدات کو ڈیوٹی فری کر دیا ہے۔ انفورسمنٹ ڈائریکٹریٹ نے روپے پیسے کی جبرن وصولی کا ایک گروپ چلانے کے لیے کولکاتہ پولیس کے ڈی سی پی شانتنو سنہا بسواس کو گرفتار کیا ہے۔ اور مکاؤ میں سینڈا عالمی کپ میں وشو میں خواتین کے